0: kilba tokla luspana khat luspana de tar kuninu signal kherba problem chid yani de tar kuninu changes yungat
1: मेशे
0: प्रोटीन कुन देखा डिपॉजिट छाना अमाइलेट प्रोटीन ना टाउ प्रोटीन कुन देन डिपॉजिट छाना ने अलग अलग किस्म का कौन डिपॉजिट चिकित्सक जरूरत की कौन ट्विस्टिंग शेप यानी स्कोरेन देन खर्च के देन तार सिंगा चला या कि स्टैकिंग एक यानी पावी का पावी कल बस चला दे प्रोटीन कुन देन उग जम्स छेद दोन जम छाने दूं छेद की दिन न्यूरॉन पर दे तार सोक्स को नहीं नुम कोले कोले का सेल पर डैमेज है दे न्यूरॉन कुन डैमेज है ना दे तार पोच जिस जबन छत पर चला सिग्नल पो अर्न देर खेरबा खास कर दियो कार गुज जबन दे मेमोरी सेल को नहीं गुड
1: यानी
0: याददाशी साइड पे ना दे याददाशी साइड पे ना दी चेंजेस को नहीं उंग मना यारां लात शर्मा को हिसाब को 65 साल 75 साल के लिए भी हिसाब को अर्जत पो कोले कोले के चीजात में शुरू तो दियो जरूरत की अल्जाइमर दे सबसे बीमारी इनकी सबसे ज्यादा दे उम्र का एज रिलेटेड डिमेंशिया आता है डिमेंशिया वाला और जेत पजरत दे देन सबसे ज्यादा मेजर फैक्टर 70% अल्जाइमर इज बेजरत यानी अल्जाइमर को कुछ प्रोटीन एक्स्ट्रा सेलुलर प्रोटीन दोन डिपॉजिट्स हों न्यूरॉन को नेनो दे वजह से कंग आता है चेंजेस पे हों दे वजह से आता है जेत पे प्रॉब्लम कुछ शुरू हों
1: मासी डॉक्टर साहब मनर दे मोमेंट प्राइमर कुरान चीम जस्ट जस्ट पिस कोला फिस पे बस یعنی سعیت تفسیرن یعنی کاری تانی پنجو باخشی است. در اکثر یعنی که نه جدچه سعیت تانی از ذکر شما ندارد. توی فلوکس بیت که جدچه سپو یعنی تی دماغی پارچی گری زنی پنجو که یعنی تان دیمای شش از بسی یا پنجصد سالی عمری که نگاتان گل نشانا دی توکسی جدچه سعیت تان یا دی نت پیوم نگاتان گزوک شچین زس. تار جدچه سی سپرا بیمان نگاتان دی توشان تون پنجو که گام مال سعیت نگاتان اکسرنجی سونسی شوک سونسی کومن لب سی درستی نکو در جد کنی نگاتان حرکت دریک بین اونو آدی پیشان اونو سانجو چنان آدی تو خلار جد خان پنا دری دی تو خلادی آلزیماری استرولی کا فکانی دری جد خان پیانو چی فرق چلو شد اینجور کس؟
0: خانه جو ارجد چس پیانو ماتان لاب مطلب ارجد پو خان ارجد چنو قسم قسم وجہ ہے یعنی ڈیفرنٹ کاز ہے ڈیمنشیا چھ چیوں چن عمر وجہ سے کا چیوں چن اتاں لے چیزاں دی کمی وجہ سے نیوٹریشنل ڈیفیشنسی وجہ سے کا یا چیوں چن کے فار ایگزامپل ایرزس کی آر ٹی اے روڈ ٹریفک ایکسیڈنٹ وجہ سے تو دین ماتے چھ بات زبن کا پیشنٹ پنگا تی لگا یوں فار ایگزامپل دین ماتے ایگزامینیشن چھ بات جا MMS ایز ریم مینی مینٹل سٹیٹ ایگزامینیشن ماتے دین نو الگ الگ سکور بات کی کھولا اور جچا نام شروع سوں سو دن سب ماتے دین مارکنگ بات کی 30 نمبر تام دینا اگر تو 24 سیکنڈ یو کیو نہ تے زبر کو ڈیمنشیا ریلیٹڈ پرابلم ہے تے دین اتا جیسے فار ایگزامپل لے رہے ضرورت کی چیز کا خدا نہ خواستہ ایکسیڈنٹ چسو دے ایکسیڈنٹ پن کھا چے شاد زنگ اگر کھا برین انجری سوں سی نہ سڈنلی کھا ابرپٹ سٹارٹ سوں سن کی کھڑ جت پدو پس دو نمبر بالکل ٹھیک ہو چے دین کھا اتا پوچھتا اس بان کھس جشن کی کھلا ایکسیڈنٹ چھر گیا بھی دکھن ما پتہ ہو چے کھلا ہس کے ایران دی ترس کی کرے ना पुकार उत्पन्न खोले तो पता हूँ चिन मार खोले दूसरे उसकी क्या दे वाले दे एक्सीडेंट पूछा सोंसर गया ना सुयोत सुगा सुमेत सुगा सुस्केस दोन सब कलर जाते चाचिन दोनों आता जरूरत की रेट्रोग्रेड एम्नीजिया हो सोंसर जाते या आता फॉर एग्जांपल यहाँ बीमारियों चीज शराब खाएगी शराब तो अल्कोहल खाएगी दे चलो उनके डिलीरियम है सोंसर यानी डिमेंशन चीज मत जबरन यार ला अनकॉन्शियस मतलब अनकॉन्शियस ह्यूमन डिलीरियम में पूरा अनकॉन्शियस टाइप हो जाए ना पूरा बेहोशी सोच
1: बिल्कुल जो
0: तो देन खोए हो जिनको अल्कोहल इंड्यूसिंग यानी शराब लेके ज्यादा थों से खोए दिमाग में टॉक्सिसिटी छाना दे वजह से छ दो आता हिस्ट्री है पता है ये अलावा यहाँ कसम चुन की खो फॉर एग्जाम्पल मेटाबोलिक डिसऑर्डर यानी लिवर की प्रॉब्लम है हेपेटिक इंसेफेलोपैथी से लिवर दर्द से डेरेंज सुन की अमोनिया लेवल पुखराव दर्द से बढ़ाई सुन की कोई दिमाग में कोले कोले का खोर जेत चुके
1: बिल्कुल
0: दून सकिन डिफरेंट कॉज ऑफ डिमेंशिया यानी जेत पम मगर अल्जाइमर खुरान दियो छत की अल्जाइमर एक तो एरा एकदम से होचे मेन कोले कोले के छचिन
1: बिल्कुल
0: देखन खोल खास कर खोए मेमोरी सेल इंटैक्ट यतकन दे एरियान सबसे पहला डिस्टर्ब छचिन यानी खा दियो टीच के मतलब यो एरी खोस यारा स्पेरातान बार बार ये सवाल पुतिन बिचिन कि ठीक है ता यार ठीक है जरा जवाब पता देन यहाँ जैसे ठीक है ता कार नहीं जाने यार ना फॉर एग्जांपल मैं जिसकी इंगा कर गिलें बार बार ये त्रुटियां क्यों होती क्योंकि इंस्टेंट मेमोरी अल्जाइमर इन लोग तो खराब चीज है
1: नहीं तेरे
0: चौक जस्ट पिस पेरा चौक जाते हैं याद हुई शायद कि फॉर एग्जांपल दे उम्र इन 70 साल पर चिकला अगर अल्जाइमर इतना खोला खुरी जगह पता चाहे خوش خوری ایڈریس پن دل نہ پاتا بھی جگان گا گھر پن گا گلم پگا جو دن شاد پدون جتے دو مگر ایسوس ڈائمنشن دونوں چاچا میں
1: بالکل چکا

0: कोई साइकोलॉजिकल इश्यूज जो इतना मेंटल हेल्थ तीनों डॉक्टर्स को ना वो कंसल्ट बचा उन सब बस एक ओवरऑल फ्रेमवर्क इन कोशिश बचा कि आता ज्यादा ज्यादा रीडिंग कल्चर को इम्प्रूव बचा या स्किल ही लास्ट कौन बचा तो उनसे आता एक फ्यूचर में जाके इंशाल्लाह अल्जाइमरी प्रोपोर्शन पर आता कर गिले नो कम छे
1: बासी डॉक्टर साहब ये री ज्यादा जस्ता दे पोई री कि नहीं जिंदगी की गति जवान उन समाज उन चिन सगस रंग दिमाग पोर गेला हुनर चंग गेला स्किल चान को या गतस या सिलचा रीडिंग बचास पे नुंगा तस प्रोल जस्टस पे याला जलते कन यारी कि नहीं जिंदगी जुर दे मजा गत यरे जरखाने दे याला जलतान गति समाज उन चिन का गफोन उन सगस अशन मोन गमास नेने या रंग समाज उन चिन वक्त वक्त के गतस दी तो से अल्जाइमरी ना तने पिंग मिंगना या कोन वक्त के गतस बैलेंस डाइट खाल जसे सिलचा ना दिमाग पुर गया लारा गतिस मलसाची गंगा तिस प्रेल भी गतिस दिमाग जग चाजू डॉक्टर साहब तू स्पिंग से आकाशवाणी करके ये स्टोरी आ दिरिंग दी जग पे का ग्राफ पोस्ट के चस पे लोजू सरिंग मोजू दी जी अस्सलाम वालेकुम दैट इज सुन एम्बो दिरिंग सेकंड प्रोग्राम में वक्स पुछम यंग मे जवन यंग तंग सपा यंग तुपचा दिमाग पुंगा चंग सगा इज इन शज दिबाजत ये जी खुदा नर समोली फगरियम
2: Nasa sa pahintis program niya ni Newt Pin sa Get Ponifia. Program for Chukan Pin Min Mohamed Hussein. Media mo ikang atya sa Akashwani Karigili ka na zinyo. Dwaks pa tuso tutun sa suka sa ta program niyan mazad yang spas zinyo. Program for Chukan Pin Mohamed Sharif. Program producer Gulzar Hussein.
3: السلام علیکم دیرینگ جاق پوتندرال ستمبر الزین یستخشک شامی بجر دون یاس پرچنی پروگرام ننگم بو محمد شریف یار اس پچ گنتی دونو کلپ ست نی جون سلام بو پروگرام ہنا با کن کن دونو پروت مچن سوشک نین کن کن دیری پروگرام می گوزو پیکا فرما چ یاس پر سینو نی خبر دیر گی اپنا ٹریڈیشنل سپورٹس اینڈ دیئر امپورٹنس ان ماڈرن ٹائم دی موضوع کا خاصن پیرے کھچ گنتا ز پھلپ چکچا دیر گی اپنا ngati kargili myung byung international level ice hockey player jinab ziaur rahman gana tiswe ga ta sapek yata goma khabar ulang yan madat khabar ni gozuk pe ka nyushirasi asian games skorla asian games gaon echi nogaya losana stongis na nyush zazuk zerian mingtas taxeyotang dilze churguna phallaga japani sheher echina Nagoya gozuk sonsin gaon yong milza october jvia chumshain nyantir taspe fela zerna no asian game mezbani bakhan japani sumirasi shehar altani in japani e shehar misko tokyo los angeles tonchik nargurgana gapchunar gat duna hiroshima los angeles tonchik nargurgana nishu jina chujvien di game mezbani baskan in di game pandichik Nishins na tuk Asian teami kul stonsh chu na ardunriyana nishujbjin ardun athletes khak. Dering jakma nisir gyab na China seri tamga chunis shumuli tamga tuk zangsi tamga sum kul tamga nishujakshik na nyambo goma malseka. Japan seri tamga tuk shumuli tamga ardun zangsi tamga ardun kul tamga nishuna nyambo nisresi malseka South Korea seri tamga jbji shmuli tamga sum zangsi tamga argyat kul tamga chogana nyambo sumresi malseka yoten nati gasti Hindustan shmuli tamga sum kul tamga sum na nyambo argyat resege duin min dirigi yansparsenoni khabar yansparseni khabaruni rikyapna program pyang mana khakchan moji yani saqafati hyangspa shtsinun dakhsani waxpang tamchik khakchanin dakhsani di digital waxpang tamchik khakchanin duna dyun chibas strung se jak chaspo mana khakchan sung se yot disko las peradik lepchik pi fralux bacha nyan khan kun nyan tasa gartaxpa ki dakhsan phiroli hans parchenon gan cricket zer ya football zer du hans panana mimang suni snao ndo na ta se sonse rang yul yuli ya yul krimsi hans pan storen chenot ngati Hindustan is peratana katu ngati Hindustan